0: वेलकम बैक सामी टू यूसीपी की दुनिया एफएम 92.6। हम डॉक्टर खालिद जही साहब के साथ बात कर रहे हैं और वहां से ये आगाज करेंगे। वो जो सवाल था कि बे का नुक्ता, उसी पर बात हो रही थी कुरान से रिलेटेड। डॉक्टर साहब, आपने उसमें एक बात फरमाई, एक और बात बड़ी इंटरेस्टिंग, कि ये जो मजाज है कि ये पूरा कुरान अलहम शरीफ में और वो बिस्मिल्लाह में और वो बे में और वो नुक्ता में है, तो आपने फरमाया कि ये एक ऐसा कॉन्सेप्ट है कि उसमें वो कहते हैं कि सिर्फ पाकीजा लोग छुएंगे, और वो पाकीजा सिर्फ ये नहीं जो वुजू हाथ साफ होंगे, जो बातनी तौर पे पाक हैं। तो डॉक्टर साहब, ये कौन डिटरमिन करेगा इस जमाने में कि पाक कौन है, यानी कि मैं अपने आप को पाक किस तरह कह सकता हूँ? मैं इस जमरे में कह रहा हूँ कि अंबिया को तो अल्लाह खुद चुनते थे ना, तो वो तो होगी चले एक हस्ती, अगर गलती भी करते तो वो अल्लाह उनको बता देता था वही के जरिए। अब हम अपना दिल का हाल या बातन पाक है नहीं अल्लाह की निगाह में, हाउ कैन वी डिक्लेयर आर सेल्फ, और मैं फिर कुरान बयान करना शुरू कर दूं?
1: गुजारिश है कि तसव्वुफ जो है वो एक पैरेलल एक मजहबी निज़ाम है, इसलिए उसकी ये मजबूरी है कि वो मुसलमानों को कुरान और सुन्नत से काट दें और फिर उनके नज़रियात को फॉलो करें। उनके नज़रियात क्या हैं? उनके नज़रियात ये हैं कि अल्लाह ताला ने तज़किये को मुमकिन बनाने के लिए अपने पैगंबर सल्लल्लाहु अलैहि वसल्लम को भेजा, जिन्होंने अपने साथियों का तज़किया खुद बनफ्से नफीस किया। लेकिन ये तज़किया तो जन्नत में दाखिल होने की शर्त लाजिम है, जब आप दुनिया से रुखसत हुए तो तज़किया तो जारी रहना चाहिए था। फिर आपके उन साथियों ने तज़किया किया, जैसे कि आपने उनका किया, कि जो बातनी तौर पर पाक साफ हो चुके थे। फिर उन साथियों ने जिनका किया, उन्होंने अगली नस्ल के लोगों का किया। यूं ये फरमाते हैं लोग कि ये सिलसिला है, रूहानी सिलसिला, जिसके मिसाल के तौर पर हमारे हिंदू पाक में चार बड़े गिरोह हैं, नक्शबंदी हैं, चिश्ती हैं, सोहरवर्दी हैं, कादरी। सो वो ये कहते हैं कि आपको दीन में जो तज़किये का अमल है उसको हासिल करने के लिए लाजमन किसी ऐसे शख्स के हाथ पर बैत करके, बैत इरशाद, उसके आगे अपने आप को सरेंडर करना जरूरी है कि जिन साहब ने किसी ऐसे से बैत की हुई है और उन्होंने फिर आगे किसी से बैत की हुई है, ऐसे कि ये सिलसिला जाके नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से जुड़ता है। तो ये जो सारे का सारा निज़ाम फिक्र है, इसमें अगर कुरान मजीद को आपने अहमियत दे दी, कुरान को आपने पढ़ना शुरू कर दिया, तो कदम कदम पर आप रोकेंगे। आप तो कहेंगे कि ये मुझे बताएं कि कुरान तो कह रहा है कि हम तो उनकी बात मानेंगे कि जिनको हमने पहले अपने बुजुर्गों में, आबाओ अजदाद में पाया। कुरान तो कंडेम करता है इस बात को कि आप किसी की बात को अनकंडीशनली मान लें, सिवाय अल्लाह के पैगंबर के जो अल्लाह के नुमाइंदे हैं। तो इस वजह से ये मजबूरी है इस निज़ाम फिक्र की कि वो अल्लाह का बताया हुआ वाज़ेह रास्ता जो कुरान मजीद में बयान हुआ है, उसको मुसलमानों से दूर कर दें, काट दें, और फिर उनको मजबूर करें कि वो उन लोगों के पास जाएं कि जो फिर उनको रूहानी मनाजिल तय करने के एक सिलसिले में शामिल करें, जो कि तसव्वुफ का तरीका है। तो इस वजह से मेरा ये ख्याल है कि मुझे सख्त बात करनी नहीं चाहिए थी, ये मेरे अपने फलसफे और अंडरस्टैंडिंग के खिलाफ है, क्योंकि हमें आपस में जो इख्तलाफात हैं उनको बड़े पोलाइटली डिस्क्राइब करना चाहिए ताकि हमें बात समझ में आए। अब देखे ना, जो नौजवान हमारी बातें सुन रहे हैं, उनके लिए क्या ये गारंटी है कि हमारी बात सही है? तो हमें अपनी बात दलाइल से पेश करनी चाहिए, वो उनकी बात भी दलाइल से सुने, और फिर खुद दयानतदारी से फैसला करें कि अल्लाह का दीन है क्या, कहाँ बयान हुआ।
0: जी डॉक्टर साहब, ये दिलचस्प बात है। डॉक्टर साहब, ये देखिए, आपने अभी फरमाया कि हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने उनको पाक किया, सहाबा को, और उन्होंने, और ये सिलसिला नक्शबंदी और चिश्ती और यहाँ तक भारल आया। देखिए डॉक्टर साहब, मैं इसमें एक अर्ज करना चाहता हूँ कि हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की तो समझ आ गई, वो तो अल्लाह ने उनको चुना। देखिए सहाबा कराम की भी इसलिए समझ आई कि कुरान ने खुद कहा कि अल्लाह उनसे राजी, वो अल्लाह से राजी, यानी ये इस बहुत बड़ी गवाही है सहाबा की आ गई। तो डॉक्टर साहब, उसके आगे जो इंसान है उस पर तो कहीं से कोई गवाही नहीं है, तो वो अक्सर किस हिसाब से अपने आप को उस मकाम पर देखते हैं? डॉक्टर साहब, ये तो एक तकब्बुर का मैं समझता हूँ है कि आप समझें कि मैं बड़ा हूँ और मैं आप बयान करूंगा। हाउ कैन वन डू दैट? جس میں میں ایک عرض کر دوں، حالانکہ صحابہ کرام کے دور میں اگر دیکھیے گا ڈاکٹر صاحب، حضرت عمر کے دور میں انہوں نے کوئی احکام جاری کیا تو کچھ خواتین اٹھ گئیں کہ ہاؤ کین یو ڈو دس، تو لوگ اختلاف کرتے تھے ڈاکٹر صاحب ان کے ساتھ، یہ ایک نیا مطلب اس کو ہاؤ ڈو وی ریکنسائل ڈاکٹر صاحب؟
1: مشتاق احمد یوسفی صاحب نے لکھا ہے کہ یہاں کون سی بات اور دوسری سائنس کے مطابق ہو رہی ہے، تو یہ جو بے والا نقطہ ہے یہ کون سا آپ کو سمجھ میں آیا جو میں آپ کو کچھ اور سمجھاؤں؟ میں تو یہ گزارش کر رہا ہوں کہ یہ سب جو انڈرسٹینڈنگ ہے یہ اصل میں ایک دوسرے نقطۂ نظر سے متاثر ہو کے دین کو ایکسپلین کرنے کی ایک کوشش ہے، اور میں سچی بات ہے پھر اس کا اعتراف کرتا ہوں کہ ابتدا میں میں نے جو کچھ سخت باتیں کی ہیں شاید ان سے ان کو سن کے کچھ لوگ بات سننے کی طرف آمادہ نہ ہوں، ہمیں اپنے ان اختلافات کو بہت پولائٹلی ڈسکس کرنا چاہیے، کیونکہ اصل مقصد یہ ہے کہ ہمیں سچائی معلوم ہو، اور حقیقت واقعہ یہ ہے کہ یہ جو نظام فکر ہے یہ ہم کو دین کی سچائی کو دیانتداری سے سیکھنے سمجھنے سے روک رہا ہے، اور میں سمجھتا ہوں کہ یہ کوئی بڑی سروس نہیں ہے، بلکہ حقیقت واقعہ یہ ہے کہ قرآن مجید ہم کو یہ بتاتا ہے کہ ہمارے فقہا ہوں، ہمارے علماء ہوں، ہمارے صوفیاء ہوں یا کوئی اور بھی ہوں، ہمیں ان سب کی باتوں کو قرآن کی روشنی میں پرکھنا ہے، قرآن الفرقان ہے، اس کا یہی مطلب ہے، قرآن نے یہ بتایا ہے کہ اللہ نے جو اپنی کتابیں نازل کیں ان کے نازل کرنے کا مقصد یہی تھا، لیحکم بینہم، تاکہ وہ فیصلہ کر دیں ان کے درمیان، کس چیز کے بارے میں؟ فی مختلفو فی، ان چیزوں کے بارے میں جن میں انہوں نے اختلاف کیا، تو مذہبی اختلافات میں ہمیں اللہ کی کتاب کی روشنی میں فیصلہ کرنا ہے۔
0: ڈاکٹر صاحب تھوڑا سا میں سلسلہ کو میں بڑھانا چاہ رہا ہوں اس سائڈ، یہ آئی ہیو ریزنس ٹو بلیو کہ یہ فرماتے ہیں آج کے زمانے میں بھی کہ قرآن کو سمجھنے کے لیے، یہ جو آپ نے تصوف کی بات فرمائی ڈاکٹر صاحب، اس میں وہ کہتے ہیں جی خواص ہوتے ہیں، جو خاص جو یہ چلہ مشق کے ذریعے اللہ تک قریب پہنچتے ہیں اور وہ راز پاتے ہیں وہ بتاتے ہیں۔ ڈاکٹر صاحب اس رویے کو اور اس بات کو کہ آپ یہ فرما رہے ہیں کہ یہ فرقان ہے، چلیں فرقان تو ہو گیا، میزان بھی ہو گیا قرآن، اور وہ چلیں وہ خاص آدمی ہم کہتے ہیں وہ ہمیں سمجھائیں، لیکن ڈاکٹر صاحب قرآن کی ایک سری آیت ہے جس میں اللہ فرماتے ہیں کہ تم قرآن میں تدبر کیوں نہیں کرتے، کیا تمہارے دلوں پر تالے ہیں؟ یہ تو ڈاکٹر صاحب بہت، یہ تو عوام الناس کے لیے بات ہے، یہ پھر خواص کا کانسیپٹ کہاں سے آ گیا؟ پھر تو ہم انہی کی بات سنیں گے، انہی جیسے انٹرپریٹیشن، بڑا ایک ڈائیکوٹمی ہے ڈاکٹر صاحب۔
1: وہ تو آپ کو یہ کہیں گے نا کہ آپ تو غور ہی نہیں کر سکتے،
0: یہ یہی بات ہے ڈاکٹر صاحب،
1: وہ آپ نے تو وضو نہیں کیا تو آپ نماز کیسے پڑھ سکتے ہیں، آپ نے تو ابھی اپنے آپ کو پاک ہی نہیں کیا، تو پہلے پاک ہو کے آئیں، اس کے بعد آپ کو ان آیات کا مطلب آئیے ہم آپ کو سمجھاتے ہیں، آپ کو سمجھ میں آ جائے گا۔ ہم اس کے جواب میں یہ کہتے ہیں کہ بات یہ ہے کہ قرآن تو ہدایت کی کتاب ہے، یعنی ہدایت کو پانے کے لیے پہلے آپ کو پوری طرح ہدایت یافتہ ہونا چاہیے کہ پورا اپنا تزکیہ کر کے آئیں، بھائی قرآن کو پڑھ کے ہی تو تزکیہ ہوگا،
0: اسی ادھر وے راؤنڈ،
1: اٹس دی ادھر وے راؤنڈ، یعنی قرآن آپ کو یہ بتائے گا کہ آپ نے کیسے اپنے آپ کو سیدھے راستے پر چلانا ہے، جب آپ چل پڑیں گے تو انشاءاللہ آپ کا دھیرے دھیرے تزکیہ ہوگا۔
0: جی ڈاکٹر صاحب بہت شکریہ، ہم بریک کی طرف چلتے ہیں، پھر انشاءاللہ دوبارہ حاضر ہوتے ہیں، ہمارے ساتھ رہیے۔